0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہراش پاک۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کے دلچسپ اور کارآمد جملے سیکھ رہے ہیں۔ جب آپ جاپان آئیں تو انہیں استعمال کرتے ہوئے اپنے قیام کو دلچسپ بنا سکتے ہیں۔ پروگرام میں آپ جاپان کی ثقافت اور سیاحتی مقامات کے بارے میں بھی جانیں گے۔
0: آج کا تیسواں سبق مختلف افعال بتانے سے متعلق ہے، مثلاً جو آپ نے ماضی میں کیا یا جو آپ مستقبل میں کرنا چاہتے ہیں۔ پروگرام کے آخری حصے میں ہم جاپانی مٹھائیوں کے بارے میں بتائیں گے جو اب باہر بھی مقبول ہیں۔
1: تام میاں کے ساتھ ایک کیفے میں ہے اور موسیقی کے طالب علم یوکی کے بارے میں باتیں کر رہی ہے،
0: تو آئیے سبق نمبر 30 کا مکالمہ سنتے ہیں۔
2: اب
0: ہم اس مکالمے کی وضاحت کرتے ہیں۔
1: ویٹرس ان کی منگوائی ہوئی اشیاء لاتی ہے اور کہتی ہے،
2: میلون پافے دے گوزائیمس،
0: یہ لیجیے میلون پافے۔
1: تام مسرور لہجے میں کہتی ہے،
2: اوئسو،
0: لذیذ لگتا ہے۔
1: پافے کھانے کے دوران میاں تام سے پوچھتی ہے،
2: تام یوکی سان تو دوکو دے آتا نو،
0: تام یوکی سان سے کہاں ملاقات ہوئی تھی؟
1: تام جواب دیتی ہے،
2: ویتنام دیس،
0: ویتنام میں،
2: شوگاکو دے بولانٹیا او شیماشتا،
0: ہم نے پرائمری اسکول میں رضاکارانہ خدمات انجام دی تھی۔
2: ایشو نی اوتاتاری اودوتاری شیماشتا،
0: ہم ایک ساتھ ناچے گئے تھے۔
1: میاں کچھ حیرت کے ساتھ کہتی ہے،
2: سو داتا نو،
0: اچھا یہ بات ہے۔
1: تام اپنی بات جاری رکھتے ہوئے کہتی ہے،
2: ہائی یوکی سان نی آئیتائی دیس،
0: ہاں میں یوکی سان سے ملنا چاہتی ہوں۔
1: تام کو وہ وقت یاد آ رہا ہے جب وہ اور یوکی اسکول کے بچوں کے ساتھ مل کر ناچے گائے تھے۔
0: امید ہے دونوں کی جاپان میں جلد دوبارہ ملاقات ہوگی۔ فی الحال آج کا مکالمہ ایک بار پھر سنتے ہیں۔
2: میلون پافے دے گوزائیمس، اوئسو، تام یوکی سان تو دوکو دے آتا نو، ویتنام دیس، شوگاکو دے بولانٹیا او شیماشتا، ایشو نی اوتاتاری اودوتاری شیماشتا، سو داتا نو، ہائی
1: آئیتائی۔ آج کے سبق کا کلیدی جملہ ہے، ہم ایک ساتھ ناچے گائے تھے،
2: ایشو نی اوتاتاری اودوتاری شیماشتا۔
1: اگر آپ اسے یاد کر لیں تو اسے استعمال کرتے ہوئے ماضی اور مستقبل کے مختلف کاموں کے بارے میں بتا سکتے ہیں۔
0: ایشو نی کے معنی ہے ایک ساتھ، اوتاتاری یہ فعل اتاؤ یعنی گانا کی تاری شکل ہے، اسی طرح اودوتاری فعل اودورو یعنی ناچنا کی تاری شکل ہے، اور شیماشتا کا مطلب ہے کیا، یعنی اس سے ظاہر ہوتا ہے کہ یہ کام ماضی میں کیے گئے۔ اب آج کا نقطہ، مختلف کاموں میں سے کچھ مثالیں بیان کرنے کے لیے فعل کی تاری شکل استعمال کی جاتی ہے۔ تاری شکل بنانے کے لیے فعل کی تے شکل کے آخری تے کو تاری میں بدل دیا جاتا ہے۔
1: آج کے کلیدی جملے میں تام نے یوکی کے ساتھ مل کر کیے جانے والے کئی کاموں میں سے دو مثالیں گانا اور ناچنا بیان کی ہیں، چنانچہ تام نے اودوتاری اوتاتاری کہا۔
0: جی بالکل، اور چونکہ یہ ماضی کے افعال ہیں اس لیے اس نے جملے کا اختتام شیماشتا پر کیا۔
1: تو سامعین سنیے اور دہرائیے، اوتاتاری
3: اودوتاری شیماشتا، ایشو نی اوتاتاری اودوتاری شیماشتا۔
0: اب ایک مکالمہ سنیے جس میں ایک سیاح بتا رہا ہے کہ وہ ہوکائیدو میں کیا کیا کرنا چاہتا ہے۔
4: ہوکائیدو دے نانی او شیماس کا؟ ہائکنگ او شیتاری اونسین نی ہائیتاری شیتائی دیس۔
0: اب اس مکالمے کی تشریح،
4: ہوکائیدو دے نانی او شیماس کا،
1: ہوکائیدو میں آپ کیا کریں گے؟
0: ہوکائیدو دے یعنی ہوکائیدو میں، اور نانی او شیماس کا کے معنی ہے آپ کیا کریں گے۔
4: ہائکنگ او شیتاری اونسین نی ہائیتاری شیتائی دیس،
1: ہائکنگ اور گرم چشمے میں غسل وغیرہ کرنا چاہتا ہوں۔
0: ہائکنگ او شیتاری، یہ فعل ہائکنگ او سرو یعنی ہائکنگ کرنا کی تاری شکل ہے، اسی طرح 温泉に入ったり。दरअसल फ़ेल ओन सेन नी हायरू यानी गर्म चश्मे में गुसल करना की तारी शक्ल है। इस जुमले में चूंकि बोलने वाला शख्स माजी के अफ़ाल की नहीं बल्कि उन अफ़ाल की बात कर रहा है जो वो करना चाहता है, इसलिए उसने आखिर में श्ताई देस का इस्तेमाल किया। इससे ये बात वाज़ह है कि मुख्तलिफ कामों की मिसाल देते हुए फ़ेल की तारी शक्ल का इस्तेमाल माजी के लिए भी किया जा सकता है और मुस्तक़बिल के लिए भी।
1: तो सुनिए और दोहराइए।
3: हाइकिंग वो शतरी ओन से नी हाइतरी श्ताई देस। ハイキングをしたり、温泉に入ったりしたいです。
0: अब फर्ज करें कि ओकिनावा की सैयाहत के बाद कोई आपसे पूछता है कि आपने वहां क्या किया। आप बताना चाहते हैं कि आपने शॉपिंग और समंदर में तैराकी वगैरह की। शॉपिंग करने की जापानी है
3: काइमोनो वो सुरु। काइमोनो वो सुरु।
0: सुरु की तारी शक्ल होगी शतारी। इसी तरह समंदर में तैरने को कहते हैं
3: उमी दे ओयोगु। उमी दे ओयोगु।
0: इसमें ओयोगु की तारी शक्ल होगी
3: ओयोइदारी। ओयोइदारी।
0: तो सामीन कोशिश करें।
4: काइमोनो वो शितारी उमी दे ओयोइदारी शिमाश्ता। काइमोनो वो शितारी उमी दे ओयोइदारी शिमाश्ता।
0: और अब इजाफी मालूमात का कॉर्नर। आज के लफ्ज मकालमे में ताम ने पार्फे को देखकर इस्तेमाल किया है, इसे इसी तरह याद कर लीजिए।
2: ओइशिसो।
0: ओइशिसो ये पकवान लजीज लगने की सूरत में इस्तेमाल किया जाता है। खाने के दौरान अगर पकवान वाकई लजीज हो तो ओइशी कहेंगे, और खाने से कबल अगर खाने की चीज देखने में लजीज महसूस हो रही हो तो कहेंगे ओइशिसो।
1: अब इसे मुख्तलिफ अफराद की आवाज में सुनिए।
5: ओइशिसो।
6: ओइशिसो।
7: ओइशिसो।
1: अब आपकी बारी है, तो सुनिए और दोहराइए।
3: ओइशिसो।
0: अब आज का मकालमा एक बार फिर सुनते हैं। उस हिस्से पर खुसूसी ध्यान दें जिसमें ताम अपनी वियतनाम की यादों को दोहराती है।
2: मेरोन पफे दे गोजाइमस। ओइशिसो।
8: ताम युकी सान तो दोको दे आत्ता नो।
2: वियतनाम देस। 小学校でボランティアをしました。一緒に歌ったり踊ったりしました。
8: そうだったの。
2: はい、ユウキさんに会いたいです。
4: 食いしん坊カイトにお任せ。
1: アラブ खानों के शौकीन काइतों के मशवरों का कॉर्नर। आज का मौजू है जापानी स्नैक्स और मिठाइयां। रिवायती जापानी या मगरबी वगैरह मुख्तलिफ इकसाम की मिठाइयाँ दस्तयाब हैं।
0: जी हाँ, लेकिन मगरबी मिठाइयों में भी अक्सर जापान के लिहाज से तब्दील शुदा है। मसलन स्पॉन्ज केक पर क्रीम की तह और स्ट्रॉबेरी वाला शॉर्ट केक। वैसे हिरा, आपको कौन सी जापानी मिठाई पसंद है?
1: मुझे चावल से बनी मिठाई मोची पसंद है।
0: रिवायती जापानी मिठाइयों और स्नैक्स में चावल के केक, चावल के क्रैकर्स और फलियों के पेस्ट वाले बन वगैरह शामिल हैं जो सारा साल दस्तयाब होते हैं, जबकि बाज मौसमी चीजें भी होती हैं, मसलन गर्मियों में बर्फ के गोले और सर्दियों में सुर्ख फलियों का सूप वगैरह।
1: इनके अलावा जापान में मशरकी और मगरबी जायकों के इम्तिजाज वाली मिठाइयाँ भी हैं, जैसे मच्छा के जायके वाला केक।
0: अक्सर जापानी मिठाइयाँ और स्नैक्स देखने में भी खुशनुमा होते हैं। मौसम बहार में चेरी के फूल मरकजी मौजू होते हैं। मौसम गर्मा की बाज मिठाइयाँ तारों भरे आसमान या शफाफ नदी जैसे लगते हैं। पार्फे भी रंग बिरंगे फलों की काशों की वजह से आंखों को भला लगता है।
1: उम्मीद है आप जापानी मिठाइयों की खुशनुमाई और जायके दोनों से लुत्फ अंदोज होंगे।